दुख विछोड़ा, एक दुख भूख, एक दुख शक्तवार जमदूत, एक दुख रोग लगे तन ताए वैद ना भोले दारू लाए। साहबा ने दुख गिने ने बंदे दे, बंदे नाल बंदा विछड़ जावे ते दुखी हो जाए। जिथे मोह बनिया होवे, प्यो पुत्र विछड़ जान, भरा भरा विछड़ जान, मां पुत्र विछड़ जान, मावां धीआं विछड़ जान, दुख वापरदा। मगर साहब का इशारा होर पासे कर दे, कहंदे ने वाहगुरु नाल विछड़िया होया बंदा किन्ना दुखी। दुख विछोड़ा, एक दुख भूख, एक नित दी भुख, राती सुते खा के दिने फेर खली। हर वेले मनुख दे अंदर नहीं उस भुख की गल जिहड़ी रोटी की लगती, एक होर भुख की गल बाबा जी कहंदे ने जिहनूं तृष्णा कहिंदे आ, मिटण विच ही नहीं आउंदी। सब कुछ हुंदिया सुनिया भुख कायम है, खा पी के भुख कायम है, उस भुख ने बहुता दुखी कीता। रोटी की भुख बंदे ने जर ली होवेगी, लेकिन तृष्णा च बंदा बड़ा दुखी है। एक दुख शक्तवार जमदूत, एक वड्डा दुख बंदे वास्ते मौत तो बाद की बनेगा, लेखा किवें देवांगे, सुरखरू किवें होवांगे। चौथी थां ते महाराज कहंदे ने एक दुख रोग लगे तन तहाए, आ कदे कदे शरीर ते भी दुख आ जांदा। तू किथे किथे दवाई लावेगा, किस किस दुख दा दारू करेगा, पर जदों गुरु दी रहमत हो जावे ना सारे ही दुख दूर हो जांदे। दुख बिन से पूर्ण पई खाल, कदों जदों गुरु की बख्शिश हो जावे, रहमत हो जावे, सतगुरु दयाल हो जान, एह गल वखरी है। सत संगत इस तो कुछ साहबा ने कहा है ना, गुरपुरे जब भय दयाल। ऐसा मतलब नहीं समझना कि जदों कदे महाराज दयाल होणगे तां किते गल वापरेगी, सतगुरु सदा दयाल है भाई। गल एनी है कि उहदी दया दा पात्र बनन वास्ते मैं कोई यतन कीता है कि नहीं, मैं निम्रता नाल उहदे चरणा ते मत्था टेकिया कि नहीं, मैं उहदी रहमत वास्ते झोली फैलाई है कि नहीं। जद भी मैं उहदी दया दा पात्र बनन वास्ते निम्रता सहित झोली फैलाई, मत्था टेकिया है, रहमत अवश्य होई, और उस रहमत दे नाल मेरे दुख दूर होए ने। इन्हां नूं दुख किया है, ते इन्हां दुखां दे पिछे जो इन्हां दे कारण ने उन्हूं दोख भी किया है। दोख कहंदे ने दोष नूं, गुनाह करिए ते दुख पले पैंदा। ते पावन बाणी जी तोका हुंदी है ना, मृग मीन भृंग पतंग कुंचर एक दोख विनाश, इन्हां नूं एक एक दोष है। मृग नूं कन्नां दा दोष है, सुनन दा कुत्ता शौक है इस नूं, कंडे हेड़े दी आवाज च फस के मारिया ते फड़िया जांदा है। मच्छी नूं जीभा दे स्वाद दा रोग है, दोष है। जेवा सादी लीलत लोह, स्वाद दी मारी होई बाहरों आया गडोआ या बाहरों आया जो कुछ भी मसाला लगा है कुंडी दे नाल उहनूं निकल लैंदी है, कुंडी निकल लैंदी है, फस जांदी है। भृंग नूं भंवरे नूं सुगंधी दी तीबर इच्छा ने रोगी बना रखे, पतंगे नूं नेत्रां दी भुख ने, अखां दी भुख ने, रोशनी वेख के बावरा हो जांदा है। हाथी नूं काम दा रोग है, मगर महाराज तां कहंदे ने बंदे दा की हाल होवेगा। पंच दोख असाध जामे तां की केत कास, बंदे नूं तां पंजे ही चपड़े ने। इह कन्नां तों वी कमला, ए नासा तो भी कमला, अखा तो भी कमला, जीवा तो भी कमला, इंद्रियां सारियां तो कमला, काम तो भी कमला, एदा की हाल होवेगा। सतगुरु जिस दिन कृपा करदे ने ना, उस दिन इन्हां दोषां तो बचाउंदे ने। बंदा जिस दिन दोख तो बच जांदा है, दोष तो बच जांदा है, उस दिन दुख तो भी बच जांदा है, क्योंकि दोष तो ही दोख तो ही दुख पैदा होंदा है। दोष नहीं रहा, दोख नहीं रहा तो दुख भी नहीं रहेगा। गुरपुरे जब पहे दयाल, दुख बिनसे पूरन पही कहाल। हुण सतगुरु ते रहमत कर दिती, मैं की करा, मैनू की करना चाहिए। साहिबां ने साडे वल संकेत कीता कि हुण तूं अपना फर्ज पछाण। गुरु ने तैनू दोषां दे चिक्कण विचों कढ के दुखां तो बचाया, तैनू की करना चाहिए। ओ संकल्प महाराज ने बख्शिया, पेख पेख जीवां दर्श तुम्हारा, सतगुरु जुड़िया रवां तेरे नाल।
चरण कमल जाई बलिहारा तेरे चरणा तो वारने बलिहारने जांदा रवां। तुझ बिन ठाकुर कवन हमारा अज तेथों विछड़ गए मुड़के दोष आ गए मुड़के दुख आ जाणगे। तेरे बिना कौन है जो बचाई रखे दोषां तो ते दुखां तो। साध संगत से प्रीत बन आई पूर्व कर्म लिखत तुर पाई ए भी तेरी रहमत। जप हर हर नाम अचरज प्रताप भगती च लग के ऐसी सोहनी गल बनी है ऐसा आश्चर्य प्रभाव वाला काम होया प्रताप वाला काम होया कि जाल ना साके तीने ताप हुण आद ब्याद उपाद वापर नहीं सकते। हुण ता मेरे ते रहमत करो मेरे सतगुरु निमख ना विसरे हर चरण तुम्हारे। तुहाडे चरणा कमलां तो एक पल वास्ते भी ओझल ना होवां ओले ना होवां भुल ना जावां तुहानू। नानक मांगे दान प्यारे मैं तो यही दान मंगदा निमख ना विसरे हर चरण तुम्हारे। बंदा एक चादर दी बुकल मारी तुरिया जा रहा सी सिखा ने वेखिया कहन लगे महाराज कोई सुइया जापदा है कोई खुफिया जापदा है जासूस लगदा है जेड़ा किले दे नेरियों लंघिया जांदा है मुंह सिर छुपा के तुरिया जांदा है। बुकल कैसी मारी सू पुछे बंदा तू ऐसे बड़ी ठंड वापरन डई किवें बुकल मारी सू। जरूर एदे कोल कोई गुजे हथियार होने ने और सू लैण वास्ते तदे अपने आप नू छुपा के ए अपने नेड़े तेरे फिरदा है। महाराज कहन लगे फड़ लो सू सिखा ने जाके घेर लिया फड़ लिया दा। रोंदा धोंदा कुरलाउंदा बाहां छुड़ाउंदा तरले मारदा गुरु के हाजिर कीता गया। साहब कलगीधर पातशाह कहन लगे कौन है तू मूह नंगा करके कहन लगा पातशाह तुहाडी शोभा महिमा सुनी मैनू गरीब नू कोई नहीं जानदा मगर गरीब नवाज तुहानू सारे जानदे ने मैं भी जानदा जो कोई तुहाडे बारे सुने है मैं बेनती करांगा मैनू खिमा कर दिओ कौन है तू। कहन लगा जी पठान पुत्र किवें आया सा इधर के महाराज एवं बिपता दा मारिया आ गया। सिख कहन लगे महाराज आ चादर खुलाओ ए दीन पुछो एदी बुकल विच की है। अखां नीवियां करके कहन लगा सचे पातशाह मैं बेनती करांगा मेरा परदा रहण दिओ। हर कोई चाहुंदा मेरा परदा बनिया रहे जो कुछ मैं अंदरों हां जो कुछ मेरे अंदर है टकिया रहे क्योंकि हर किसी बंदे कोल नंगा करन जोगा चंगा चंगा कुछ नहीं है। जिन्हां कोल चंगा चंगा है वह परदा करन भी किस गल दा बल्कि वह इश्तिहारबाजियां कराउंदे ने किसे बड़े चंगे हैं। जिन्हां कोल थोड़ा बहुत भी चंगा है बल्कि इथों तक जे को एक करे चंगियाई मन चित बहुत बफावे छोटी मोटी नेकी हो जावे ना संसार नू दसना चाहुंदा है लेकिन बदियां ते परदा पाई रखना चाहुंदा है कोई किसे नू नहीं दसदा। सजना तो गहरे सजना नू इथों तक पति पत्नी एक दूजे नू अपनियां कमजोरियां तक नहीं दसदे। कोई विरले हुंदे ने जेड़े अंदरों बाहरों हुंदे ही शुद्ध ने परदे वाली गल ही कोई नहीं। तरला मारन लगा कहन लगा साहब जी मेरा परदा रहण दे। साहब मुस्कुरा पए साहब जान देने दा परदा की है परे तां आप परदे ढकण वाले ने केड़ा ए परदा ला के उहदा दोई जानी परदा कजन ते आए ने। कहंदे ने नहीं लाओ इहदा खेस इहदी चादर ला दे। रोण लग पिया सिखा ने एक नहीं सुनी उन्होंने चादर ला दिती ओदी बगल च निका जिहा मरियल जिहा कुत्ता पाया है ओदी संगी ते उन्हें हाथ दिता है। कुत्ते दीआं अखां बाहर ने जबान बाहर नूं आई मर रहा छड़ दिता कुत्ता थले डिग पिया। साहब कहन लगे कि यही तेरा परदा सी सिर नीवा करके खलोता है। साहब कहन लगे क्यों की गल है बोलदा क्यों नहीं। कहन लगा महाराज कई दिनों दा भुखा सा देशों प्रदेश आ गया सा किरत करन वास्ते इत्थे बादशाहत ने ऐसी अफरा तफरी मचाई हुई है वे किसे गरीब नूं रोटी कित्थों मिलनी इत्थे तां लुटेरा खा सकदा डाकू खा सकदा गरीब दी कोई जान नहीं या तुहाडे वर्गे दे सकदे ने खा सकदे ने जिन्हां ने उस अफरा तफरी दा कोई असर नहीं लिया जेड़े उस अफरा तफरी नूं मिटाउण वास्ते तुले होए ने तुहाडे लोकां दे लंगर चल सकदे ने। पातशाह मैं गरीब उन्हां नूं फुरसत नहीं किसे गरीब वल वेखण दी ते दूजे जेड़े उन्हां दे सताए होए ने उंज नेड़े नहीं लगण दिंदे। मैनूं मुसलमान पठान नूं
روٹی کھادیاں کئی چر ہو گیا ہے، منگنا میری شان دے خلاف ہے۔ کیسی پیاری گل ہے، جسلے ساکھی پڑھنے ہیں پٹھان کہندا ہے منگنا پٹھان دی شان دے خلاف ہے۔ سکھ واسطے بھی ایویں پاون بانی کہندی ہے، لوک تکار کہے منگت جان مانگت مان نہ پایا۔ منگن والے دا کوئی مان نہیں، ترکارا تا مل سکدیاں نے، مان نہیں مل سکدا۔ ایسے کر کے گرو کا سکھ منگ کے نہیں کھادا، کر کے کھاندا، مان نال چھڈدا، ترکار نال نہیں کھان نو تیار۔ کہندا جی پٹھان پترا منگن جوگا بھی نہیں، بکھاں دا ماریا لٹن جوگا بھی تا نہیں، محنت مزدوری بھی کوئی نہیں ملتی۔ کئی دنوں دا بکھاں دا ماریا، اج میں اے فیصلہ کر رہا سی بھی جو مل گیا کھا لینا، تے مریو جا کتا میرے قابو آ گیا۔ میں سوچدا سا کتے نکرے بہ کے اسے نو چب لواں، اسے نو بھن کے جویں بھی ہوئے اس نو کھا لواں تے اپنے پیٹ دی اگ بجھا لواں۔ صاحب کہن لگے نو لنگر چھکاؤ، سونے بستر پواؤ۔ کہن لگا مہاراج میں تہاڈا دشمن ہو سکنا، دوکھی ہو سکنا، لنگر چھکا دیو تہاڈی بڑی کرپا ہے، کیونکہ تہاڈے در تے تاں نیاں واپردا ہے۔ صاحب کہن لگے تو ایتھے ہی رہے گا۔ کہن لگا مہاراج سارے مینوں شک دی نگاہ نال ویکھن گے۔ صاحب کلگیدر پاتشاہ ہس پئے، کہن لگے نہیں، ایتھے بھائی کنہیے ورگے بےئنت نے جڑے کسے نوں دشمن نہیں سمجھدے، کسے نوں ویری نہیں جان دے، تو ایتھے رہے گا۔ آم انہاں سمیاں چ ٹکیاں وچ رزینے ملدے سن۔ صاحباں نے روپیہ روز دا لا دتا، کہن لگے اینوں گزران ماتر روپیہ روز دا دیو۔ کہن لگا صاحب جی کس گل دا، تسی اے روپیہ روز مینوں کس گل دا بخش دیو؟ صاحب کہن لگے بکھاں دا مارے ہیں، غریبی دا مارے ہیں، دیسوں پردیس آیا کماؤن واسطے، تیرے بال بچیاں واسطے، تیری کرت ماتر، کہ مہاراج میں کراں گا کی؟ صاحب کہن لگے جو تیرا جی کردا ہے، تیتھوں کچھ ہووے تیرا شریر جرے تے کر لئی، نہ کیتا جاوے تاں وی کوئی ڈر نہیں۔ گد گد ہو گیا، گرو کی رحمتاں پا کے پھر ڈیرا نہیں چھڈیا، گرو کا در نہیں چھڈیا، سیوا چ لگ گیا، اتنی سیوا کیتی گرو کے سکھاں دے نال جوجدا ہی شہید ہو گیا، گرو کے چرن نہیں چھڈے۔ کئی واری سکھاں نے کیا ہن تاں تکڑا ہو گیا، پیسے بھی ہو گئے، ہن تاں نکل جائے اتھوں، تیری ذات برادری والیاں نے، تیرے بندیاں نے ویکھ لیا تینوں کافر کہن گے، تینوں دوشی قرار دین گے۔ وہ کہندا ہے نہیں، دوش نکل گئے جیون وچوں، جس نے خدا نال جوڑے ہے اینا پرپکار تے اینی سمدرشتی بخشش کیتی ہے، جی اونے میرے نال ویر نہیں کمایا، اودیاں نے میرے نال ویر نہیں کمایا، تے میں اینوں چھڈ کے اور کدے کول چلا جاواں، ایدے چرناں دے وچ باقی دی زندگی بتیت ہوے۔ اے سچ جاننا ایک پٹھان دی گل نہیں، ساڈے کنے ہی دکھ، اودی ایک بھکھ دا دکھ مہاراج نے دور کیتا تے ہمیشہ واسطے وک گیا گرو چرنا تو، ساڈے کنے دکھ ستگرو دور کر دے۔ گرو کے سکھ دا کی فرض بندا ہے؟ او سدا اے گل ہردے چ دھارن کر کے رہے کہ صاحب تیرے در تو سرداریاں پائیاں نے، بھکھاں مٹیاں نے، مان ملیا ہے، بھرم مٹے نے، دوئی مٹی ہے، ہردے نوں شانتی پراپت ہوئی، بڑے سکھ پائے نے۔ میرے تے تیری رحمت ہوئے تے ہوئے کہ میں تیرے نال جڑیا جڑیا اپنا جیون سفلا کر جا۔ آپا ہنے شبد پڑھیا سی نا، ڈگن ڈولا تو لو جو من کے پرما، بندہ ڈگدا ڈولدا تے ڈگمگاؤندا صرف اونا چر ہے جنا چر من چ پرم نے دوئی بھاو ہے۔ جس لے ہردے وچوں دوش نکل جان، پرم نکل جان، بندے نو چین آ جاندا، میرا تیرا جانتا تب ہی تے بندہ، گور کاٹی اگیانتا تب چھٹکے پھندا، جب لگ حکم نہ بوجھتا تب ہی لو دکھیا، گور مل حکم پچھانیا تب ہی تے سکھیا۔